0: श्रोताहरु सुनिले वैकुण्ठनाथ ब्रह्मचारीको रचनाहरू कार्यक्रममा शेष गीत शिल्पी थिले गगन बिहारी स्वयं यतिसहित शेष होला भक्ति गीतर कार्यक्रम वन्दना। श्रोताबन्धु आपणमाने ट्युन गर्छन्ति 102.6 एफएम आकाशवाणी राउरकेला केन्द्रको। प्रचार गरुछु श्री रामचरित मानसर 193 तम भाग।
1: Episode 193, 193.

सुनिले शिवाङ्क कण्ठहरू। श्रोतामणि सुनुहुन्छन्ति ओडिया भक्ति गीतर कार्यक्रममा रेथर शनिबार अलेख विश्वालङ्क रचनाहरू, कण्ठशिल्पी टी सौरी।